0: Coming up next, 101 News Headlines.
1: सुपहर के 3 बजे हैं. अस्सलाम वालेकुम. ये रेडियो पाकिस्तान है. मोहम्मद अनीस से खबरें सुनिए. पहले अहम खबरों का खुलासा. वज़ीर तवानाई ने कहा है कि पाकिस्तान में बैटरी एनर्जी स्टोरेज सिस्टम्स की मकामी सतह पर तैयारी के फरोग के लिए पॉलिसी को जल्द हतमी शक्ल दी जाएगी. ईरान ने पाकिस्तान के साथ कराची और ग्वादर बंदरगाहों के जरिए तिजारत और इक्तसादी तआवुन को मजीद फरोग देने में दिलचस्पी का इजहार किया है. वज़ीर इत्तलात और वज़ीर मनसूबाबंदी ने आज इस्लामाबाद में मुलाकात के दौरान सरकारी शोबे के तरक्याती प्रोग्राम के तहत पीटीवी की तंजीम नौ और जदीद खुदूत पर इस्तवार करने से मुतालिक उमूर पर तबादला ख्याल किया है. खैबर पख्तूनख्वा पुलिस की पेशावराना महारत और अमली सलाहियतों में इजाफे के लिए पाक फौज के जेर एहतमाम खसूसी ट्रेनिंग का इनेकाद किया गया. कश्मीरी अवाम के हक़ खुद इरादियत की हिमायत और भारत की जानिब से 5 अगस्त 2019 के गैर कानूनी और यकतरफा इकदाम की मजम्मत के लिए यौम इस्तेहसाल कल मनाया जाएगा. दम्बोला में 3 T20 मैचों की सीरीज के तीसरी और आखिरी मैच में पाकिस्तान की खवातीन क्रिकेट टीम ने श्रीलंका की खवातीन टीम को 4 विकेटों से शिकस्त दे दी. और अब खबरें तफसील के साथ. वज़ीर तवानाई सरदार अवैस अहमद खान लगारी ने कहा है कि पाकिस्तान में बैटरी एनर्जी स्टोरेज सिस्टम्स की मकामी सतह पर तैयारी के फरोग के लिए जल्द एक पॉलिसी को हतमी शक्ल दी जाएगी. उन्होंने आज इस्लामाबाद में सोलर स्टोरेज फ्लेक्सिबिलिटी कॉन्फ्रेंस 2026 से खिताब करते हुए कहा कि वजारत सनअत व पैदावार की जानिब से तैयार की जाने वाली इस पॉलिसी के तहत बैटरी सिस्टम्स की मकामी पैदावार की हौसला अफजाई की जाएगी.
2: Hi, this is FM 101. Hi, this is FM 101.
3: मूसलाधार बारिश और शदीद झालावारी लोगों को जख्मी और इमारतों गाड़ियों और खड़ी फसलों को नुकसान पहुंचा सकती है. तेज और मुसलसल बारिशों से पानी छतों घरों की बुनियादों और जोड़ वगैरह में इकट्ठा होकर बाइसे तकलीफ और जानी और माली नुकसान का सबब बन सकता है. इससे बचाव के लिए ये चंद एहतियाती तदाबीर इख्तियार करें. दीवारों छतों और बुनियादों में दरारों का मुकम्मल मुआयना करें. दीवारों और छतों में शगाफ की मरम्मत करें और इस बात को यकीनी बनाएं कि तमाम स्ट्रक्चर तेज बारिशों को बर्दाश्त करने के काबिल है. इमारतों की उखड़ती टाइलें या ईंटें उनको महफूज कर लें या हटा दें जो शदीद बारिशों के दौरान उखड़ सकती है और खतरा बन सकती है. इस बात को यकीनी बनाएं कि निकासी आपके निजाम में मलबा या कचरा ना हो ताकि पानी के जमा होने से बचा जा सके.
4: यौम इस्तेहसाले कश्मीर, कश्मीरी अवाम से यकजहती, पाकिस्तानी अवाम का अज़्म.
5: मौसम बरसात के लिए जरूरी एहतियाती तदाबीर. तेज आंधी और बारिश में बिजली के खंबे, साइन बोर्ड्स और दरख्तों से दूर रहें. रिहायशी इमारतों की छतों की सफाई, मरम्मत और नकासी आपको यकीनी बनाएं. बरसाती नालों और सीवरेज सिस्टम के अंदर कूड़ा करकट फेंकने से इज्तनाब करें. बोसीदा और कच्चे मकानात के रिहायशी शदीद बारिश की सूरत में महफूज मकामात पर मुंतकिल हो जाएं. बच्चे, बूढ़े, खवातीन और माजूर अफराद पर हंगामी सूरत हाल में खसूसी तवज्जो दें. ज़ेर तामीर इमारात में दाखिल होने या रिहाइश इख्तियार करने से इज्तनाब करें. नशेबी इलाकों के मकीन अपने घरों के तहखाना जात और निचली मंजिलों का अहम और कीमती सामान महफूज और बुलंद मकामात पर मुंतकिल कर लें. जानवरों को हिफाजती टीका जात लगवाएं और उनके चारे को खुश्क मकामात पर रखें. दरियाओं और बरसाती नालों में नहाने और गुजरने से परहेज करें. रेडियो, टीवी, अखबारात, फोन, एसएमएस वगैरह के जरिए मौसम और सैलाबी सूरतेहाल से आगाह रहें. खड़े और बहते पानी में मौसमी और वबाई अमराज से बचाव के लिए खसूसी इकदामात करें. बिजली के आलात को पानी से दूर रखें और जमीन पर गिरी हुई तारों को छूने से इज्तनाब करें. हिफाजत सिर्फ एहतियात में.
6: This is FM 101. کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ابٹ آباد اینڈ میرپور آزاد کشمیر. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
7: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
8: سنتے رہیے FM 101.
9: آئیے سامعین، اب سماعت فرمائیں پروگرام راہ خدا. مقرر ہیں صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے.
10: آج ہم بیان کریں گے، پارہ ہے 20 اور سورت القصص ہے، آیت مبارکہ 79-82. یہ قارون کا ذکر ہے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. تو اپنی قوم پر وہ قارون نکلا اتراتا ہوا، اپنی آرائش میں بولے، وہ جو دنیا کی زندگی چاہتے تھے اس کو دیکھ کے بولے، کسی طرح ہم کو بھی کاش اس طرح سے ملتا جیسے اسے خزانہ ملا، بے شک اس کا بڑا نصیب ہے. اور بولے، وہ جنہیں علم دیا تھا اللہ نے، خرابی ہو تمہاری، اللہ کا ثواب بہتر ہے اس سے جو اسے ملا ہے، اس کے لیے جو ایمان لائے اور اچھے کام کرے، اور یہ انہیں کو ملتا ہے جو صبر والے ہیں. تو ہم نے اسے اور اس کے گھر کو زمین میں دھسا دیا، تو اس کے پاس کوئی جماعت نہ تھی کہ اللہ سے بچانے میں اس کی مدد کرتی. کو تکبر کیا، غرور کیا، اور نہ وہ بدلہ لے سکا. اور کل جس نے اس کی مرتبہ کی آرزو کی تھی کہ کاش ہم بھی ایسے ہو جائیں، صبح کہنے لگے، عجب بات ہے، اللہ رزق وسیع کرتا ہے اپنے بندوں میں جس کے لیے چاہے، اور تنگی فرماتا ہے. اگر اللہ ہم پر احسان نہ فرماتا تو ہمیں بھی دھسا دیتا، اے عجب کافروں کا بھلا نہیں. تو یہ تھا ترجمہ تھا. اصل واقعہ یہ ہے قارون اور اس کے گھر کے دھسانے کا. حضرت موسیٰ علیہ السلام نے بنی اسرائیل کو دریا کے پار جانے کے بعد ہارون علیہ السلام کو اپنا وزارت دی، اور اپنی قربانیاں حضرت ہارون علیہ السلام کے پاس لاتے لوگ، اور وہ ذبح میں رکھتے، اور آگ آسمان سے اتر کر ان کو کھا لیتی. قارون کو حضرت ہارون کے اس منصب وزارت پر رشک ہوا. اس نے موسیٰ علیہ السلام سے کہا، یار یہ تو آپ نے مجھے دینا چاہا، سب کچھ اپنے بھائی کے، نبوت بھی اپنے پاس رکھ لی، اور یہ وزارت بھی اپنے پاس رکھ لی، سب اپنے گھر میں ساری چیزیں رکھ لیں، میں اتنا بڑا توریت کا قاری ہوں. تو قارون نے کہا، خدا کی قسم میں آپ کی تصدیق نہ کروں گا جب تک آپ اس کا ثبوت مجھے نہ دکھا دیں کہ کیوں آپ نے ہارون کو وزارت دی. حضرت موسیٰ علیہ السلام نے بنی اسرائیل کو ساری کو جمع کیا، سارے لوگ کٹھے ہوئے، اور سب کو کہا اپنی اپنی لاٹھیاں لے آؤ، سب ہری ہری لاٹھیاں، سوکھی ہری لے آئے لاٹھیاں، اور اس وہ جو کمرہ تھا اس میں ڈالتے گئے. رات بھر بنی اسرائیل ان لاٹھیوں کا پہرا دیتے رہے. صبح کو حضرت ہارون علیہ السلام کی جو لاٹھی تھی نا، جو عصا تھا، وہ سبز شاداب نکلا، اس پہ پتے نکلے ہوئے تھے. حضرت موسیٰ علیہ السلام نے فرمایا، اے قارون تو نے یہ دیکھا؟ قارون نے کہا، یہ آپ کے جادو سے ہوا ہے یہ. تب بھی نہ وہ مانا قارون، یہ بھی آپ نے اس کو ہیرا پھیری کیا، جادو کیا ہے، اس لیے یہ نا ہرا ہو گیا. سونے ایک مکان بنایا قارون نے، لوگوں کو بلایا، دعوت دی، اور ان کو بھڑکایا موسیٰ علیہ السلام. پھر ایک عورت کے ذریعے حضرت موسیٰ علیہ السلام پر الزام لگایا، ہاں جی، عورت کو پیسے دیے، رشوت دیے کہ موسیٰ علیہ السلام پر الزام لگائے غلط گندا. تو اس طرح سے ہوتا گیا، بڑھتا گیا، باز نہیں آیا، وہ بڑھتا چلا گیا، یہاں تک کہ حضرت موسیٰ علیہ السلام نے سجدے میں سر ڈال دیا اور کہا، اللہ یہ حد ہو گئی، اب تو اس نے تو بہت ستایا ہے. تو اللہ تعالیٰ نے کہا کہ آپ کو ہم نے، اے موسیٰ علیہ السلام، ہم نے آپ کو زمین کا پورا اختیار دے دیا، جو چاہیں اسے حکم دے. پھر حضرت موسیٰ علیہ السلام نے بنی اسرائیل سے فرمایا، اے بنی اسرائیل، اللہ تعالیٰ نے مجھے قارون کی طرف بھیجا ہے جیسا فرعون کی طرف بھیجا تھا، جو قارون کا ساتھی ہو اس کے ساتھ اس کی جگہ ٹھہرا رہے، جو میرا ساتھی ہو جدا ہو جائے. سب لوگ قارون سے جدا ہو گئے، اور صرف دو شخصوں کے، اور کوئی اس کے ساتھ نہ رہا. جو اس کے ساتھ تھے وہ پھر اندر دھسنے شروع ہو گئے، گھٹنے تک دھس گئے. پھر آپ نے یہی فرمایا، تو کمر تک دھس گئے. پھر آپ نے یہی فرمایا کہ دھس جا اندر, پھر دھستے گئے, زمین اسے لیتی چلی گئی. ہاں وہ بہت مزاحمت کرنے لگا. قارون آپ کو اللہ کی قسمیں رشتہ قرابت کے واسطے دیتا تھا, مگر وہ نیچے تک آج تک وہ دھستا چلا جا رہا ہے اور وہ قیامت تک دھستا ہی چلا جائے گا. بنی اسرائیل نے کہا حضرت موسیٰ علیہ السلام نے قارون کے مکان اور اس کے خزائن و مال کی وجہ سے اس کے لیے بد دعا کی. یہ سن کر آپ نے اللہ تعالیٰ سے دعا کی تو اس کا مکان اور اس کے خزانے مال سب زمین میں دھس گئے. وآخر دعوانا ان الحمدللہ رب العالمین والصلاۃ والسلام علی خاتم الانبیاء.
9: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 to 12 بمقام آستانہ عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں, جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے. خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں, وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی.
11: سنتے رہیے FM 101.

0: الرحمن. السلام علیکم. السلام علیکم پاکستان. السلام علیکم لاہور. ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. امید کرتے ہیں کہ ہمارے سبھی سننے والے ہمارے نہ سننے والے بھی خیریت سے ہوں گے. اگر آپ ریڈیو پاکستان ایف ایم 101 لاہور کے سنگ سنگ ہیں تو آپ کو بتاتے چلیں کہ جی آج کا ہمارا شو مہمان ہمارے ایک دفعہ پھر آپ کی خدمت میں ہم حاضر ہیں, اور اس شو میں ہمارے ساتھ ہوتے ہیں بڑے ہی خاص مہمان. سو جناب, آج کے جو ہمارے مہمان ہیں ہی سچ امیزنگ پرسنالٹی, اور آئی ایم سو گلیڈ. اور میں بہت اس حوالے سے ان کے انٹروڈکشن سے پہلے کہ میں ذاتی طور پہ کچھ مہمان اس طرح کے ہوتے ہیں جو آپ کے لیے بڑی سورس آف انسپریشن ہوتے ہیں, جو آپ کے لیے بڑی سورس آف موٹیویشن ہوتے ہیں, اور آپ زندگی میں بہت سیکھتے ہیں ایسے لوگوں سے جب ان سے ملتے ہیں, جب ان کی بارے میں جانتے ہیں, جب ان کی پرسنالٹی کو آپ کو پتہ ہوتا ہے, اور جب آپ ان سے جسے کہتے ہیں نا فیض حاصل کرتے ہیں زندگی میں, تو آپ کو بہت ایک موٹیویشن ملتی ہے اور بڑا ہی مزہ آتا ہے کہ وہ لوگ جب آپ کے ساتھ آپ کے مہمان ہوتے ہیں. تو جناب, آج کے جو ہمارے مہمان ہیں یہ ان کا تعارف ایک بہت ڈیٹیل تعارف ہے, لیکن میں چونکہ میرے پاس سوالات بہت زیادہ ہیں, اور ہمارے شو کا فارمیٹ اس طرح کا ہوتا ہے کہ اس میں ہماری کوشش ہوتی ہے کہ ہمارے جو مہمان ہیں نا وہ ہم سے زیادہ گفتگو کریں, ان کے زندگی کے پورے ایک ایکسپوئر ایک ایکسپیرئنس اور ان کی لائف کے حوالے سے ہم بات کریں. سو میں آپ کو بتاتا چلوں جی, آج کے ہمارے جو مہمان ہیں, آپ کا نام طارق محمود صاحب ہیں, آپ فارمر فیڈرل سیکرٹری ہیں, رینونڈ رائٹر ہیں, اور اس کے ساتھ ساتھ متعدد آپ کی کتابیں ہیں جو کہ آپ اس کے بارے میں جانتے بھی ہیں. حال ہی میں آپ کی ایک خود نوش جو بڑی زبردست نام خیال بھی آئی, اور پھر ایک اور کتاب اس کے بارے میں ہم ذکر کریں گے. لیکن میں چاہوں گا وہ تمام لوگ جو زندگی میں کچھ کرنا چاہتے ہیں, اپنا کیریئر بنانا چاہتے ہیں, اور خاص طور پہ ایز اے سول سرونٹ اپنے آپ کو انٹروڈیوس کروانا چاہتے ہیں یا کچھ سیکھنا چاہتے ہیں, آج کا پوڈ کاسٹ ان کے لیے بڑا امپورٹنٹ ہے. سو میں بڑھوں گا اپنے آج کے مہمان کی جانب. اینڈ ویری وارم ویلکم سر. السلام علیکم.
1: بہت بہت شکریہ فرحان آپ کا اس پذیرائی کا, اور آج یہاں آ کر مجھے بہت خوشی ہو رہی ہے کیونکہ اس عمارت کے ساتھ میری وابستگی ہے. میں نے اپنے کیریئر کا آغاز پاکستان ٹیلی ویژن سے کیا تھا.
0: ارے واہ,
1: تو یہ 1972 کا زمانہ ہے.
0: اچھا,
1: آج سے آلموسٹ لائک 54 years ago. تو ٹیلی ویژن کی بلڈنگ جو بالکل آپ کے ساتھ ہے, آپ کے بغل میں ہے
0: جی,
1: یہ تو بن چکی تھی. لیکن مجھے یاد ہے کہ خبر نامہ اور خبریں کرانے کے لیے اور نیوز بلٹن کے لیے ہم اس عمارت میں آیا کرتے تھے, ایک اسٹوڈیو سی کہلاتا تھا.
0: ٹھیک.
1: تو جب تک وہ پوری بلڈنگ کی جو ہے آپریٹو سائٹ کمیشن نہیں ہوئی, تو ہم یہیں آتے تھے, اور پھر یہی ایک آپ کے بلڈنگ کے باہر ایک گلی میں ایک ٹک شاپ تھی, ایک ڈھابا تھا, وہاں پہ ہم دوپہر کا کھانا بھی کھایا کرتے تھے.
0: یہ آپ بتا رہے ہیں کہ پاکستان ٹیلی ویژن کے جو اوائل ادوار تھے, بالکل آغاز
1: اور میرے اپنے کیریئر کا آغاز.
0: اوکے.
1: اور پھر یوں ہے کہ یہاں اس عمارت میں میں لگ بھگ میرا خیال آج 35 برس کے پاس آیا.
0: اچھا.
1: اور جو لاسٹ پروگرام میں نے کیا تھا, یاسمین طاہر تھی, بڑی منجی ہوئی
0: زبردست پروڈیوسر
1: تھی, پوڈ کاسٹ تھی, اللہ ان کو غریق رحمت کرے, اور ابصار عبداللیلی تھے, وہ کمپیئر تھے, اور ہم نے سوشل پروٹیکشن کے اسلام کے حوالے سے اس پہ بات کی تھی. تو یہ تو میرا ابتدائی حوالہ ہے.
0: کیا بات ہے.
1: اچھا,
0: پاکستان ٹیلی ویژن کی جو میموریز تھیں اور وہ اوائل ادوار تھے, اس دور میں کون آرٹسٹ ہوتے تھے, اور آپ بیسیکلی نیوز پروڈیوسر ایز اے
1: میں نیوز میں تھا. جانے پہچانے لوگ ہیں, انور سجاد ہوتے تھے مرحوم, اور یہ ایک پوری لاٹ ہے, اب کس کے گھر
0: پرانے لوگ سارے جو تھے,
1: پورے لاٹ جو مرحوم امجد اسلام امجد, وہ زمانہ تھا کہ بہت کوشش ان کی ہوتی تھی کہیں ان کو بریک تھرو ملے.
0: اچھا.
1: تو کوئی پلے کریں, تو آیا کرتے تھے, ان سے ملاقات رہتی تھی, اور پھر ان کا جو ایک بڑا ایک شعرا فاق پلے آیا
0: بارش.
1: خیر اس وقت تو میں سول سروس میں نے جوائن کر لی تھی.
0: جی جی جی.
1: تو میں 2 سال میرا قیام رہا.
0: اچھا.
1: ابتدائی ایام میں تو پھر اس کے بعد ایک نیا سفر شروع ہو گیا.
0: ہم اس سفر کے اوپر بھی بات کریں گے. پاکستان ٹیلی ویژن کے ایک بہت چام ہوتا تھا, اب تو خیر ٹیلی ویژن بہت زیادہ آ گئے ہیں. سو اس چام کے اندر بہت سے آرٹسٹ جو تھے ان کی خواہش ہوتی تھی کہ وہ پاکستان ٹیلی ویژن کے اندر کام کریں. ایز اے پروڈیوسر آپ کی انٹری کیسے ہوئی اس کے اندر؟
1: ایک ایڈورٹائزمنٹ آئی تھی اور پھر میں نے اس میں انٹرویو دیا, اور پھر میرے اس زمانے کے جو ہمارے مینیجنگ ڈائریکٹر تھے, میرے انٹرویو کے بعد ان کے سے ملاقات بھی ہوئی, اسلم اظہر صاحب. لیکن اس زمانے کی جو آپ بریڈ ہے آپ دیکھیں, دے ور آل ٹرینڈ بائی ریڈیو پاکستان.
0: ایگزیکٹلی.
1: اور میں سمجھتا ہوں کہ اگر آپ دیکھیں بی بی سی یا کوئی بھی آپ انٹرنیشنل چینل دیکھتے ہیں تو اٹ از ملٹی کلچرل, کہ اس میں ہر قسم کا آپ کو ایکسنٹ مل جاتا ہے. اس میں ایشین ایکسنٹ بھی ملے گا, افریقن بھی ملے گا. اور لیکن ہمارے ہاں یہ تھا کہ تلفظ پہ بہت زور دیا جاتا تھا کہ اس کی لفظوں کی صحیح ادائیگی ہونی چاہیے. اگر نہ ہو تو نہ صرف وہ آرٹسٹ پینلائز ہو جاتا تھا بلکہ وہ پروڈکشن ٹیم بھی اس کو آن گراؤنڈ کر دیا جاتا تھا.
0: اچھا سر, یہ تو تھا آپ کا ابتدائی سفر جو پاکستان ٹیلی ویژن سے آغاز ہوتا ہے, پھر اس کے بعد آپ سول سروسز میں آ جاتے ہیں. تعلق آپ کا سیالکوٹ شہر سے ہے؟
1: جی, میرا تعلق سیالکوٹ سے ہے. ایک وہ یہ کہتے ہیں نا کہ یہ مردم خیز خطہ ہے, مردم شناس نہیں ہے, وہ بھی لیکن کم ہے. اور مردم شناسی کے لیے سب کو لاہور آنا پڑتا ہے, اور پھر یہ چھوٹے شہروں کے لوگوں نے اس شہر کو بہت بڑا بنایا.
0: بالکل ایسے,
1: اور اس بڑے شہر نے ان چھوٹے لوگوں کو بہت بڑا بنایا. سو اٹس ٹو وے. تو سیالکوٹ ہے جو ابتدائی زمانہ یاد آتا ہے, بڑا ایک چھوٹا سا شہر تھا, لوگوں کی جان پہچان ایک دوسرے سے بہت ہوتی تھی, اینڈ اٹ واز اے ریلیٹیولی نیٹ اینڈ کلین سٹی. لیکن اب تو آبادی کا پھیلاؤ اور اس کا امپلوژن آپ کو ہر جگہ ملتا ہے, اور یہ تو مسئلہ بن چکا ہے. اور پھر اس سے ایک انوائرمنٹ ریلیٹڈ بڑے ایشوز پیدا ہو گئے ہیں. اب وہ شہر نہیں رہا. آپ جائیں تو آپ کو سارا اس کا لینڈسکیپ بڑی نظر آتی ہے, یعنی آبادی کی وجہ سے ہاؤسنگ نے آپ کی زمینیں جو ہیں وہ گرین پیچز اور گرین ورجز ان کو بالکل وہ ایک نگل لیا ہے.
0: بالکل ٹھیک, ایسا ہی ہے. اچھا سر, سول سروسز میں کیسے آنا ہوا, کون انسپریشن بنا, کیسے آپ کو لگا کہ مجھے جانا چاہیے؟
1: انسپریشن تو یوں سمجھ لیں کہ آئی کم فرام مڈل کلاس فیملی. آئی واز ویری ینگ وین مائی فادر ڈائڈ. تو ایک سیلف میڈ تھے ہم سب لوگ, اور ایک شوق تھا کہ جی کہ کچھ کرنا ہے زندگی میں. مائی ایلڈر بردر ریٹائرڈ ایز این امبیسڈر فارن سروس میں تھے. تو مجھے یاد ہے کہ ایک دفعہ وہ ہم سیالکوٹ میں ایسے ایک بڑی ایک برسات کی رت تھی, نکلے ہوئے تھے کھیتوں کھلیانوں میں گھوم رہے تھے. تو نئے نئے یہ ایسٹ پاکستان سے ٹریننگ کے دوران یہ واپس آئے, تو انہوں نے مجھے بہت انسپائر کیا کہ یار تم اگر اچھے میرٹ پہ آ جاؤ تو انٹر کرنے کے بعد اسکالرشپ کے لیے اپلائی کرو اور بنگال چلے جاؤ.
0: اچھا,
1: وہاں پڑھو, پڑھائی بھی اچھی ہے اور بڑا کمپٹیٹیو ماحول ہوگا. تو ہی واز مائی بیسک انسپریشن, کہ ان کا جو ہے بڑا اچھا پروفائل تھا, ایز اے اسٹوڈنٹ راوی کے ایڈیٹر رہے ہو.
0: اچھا,
1: تو اس چیز نے بڑا مجھے انسپائر کیا. اور پھر جیسے انہوں نے کہا وہی ہوا کہ میں انٹرمیڈیٹ کرنے کے بعد بنگال چلا گیا ایسٹ پاکستان, اور وہاں پہ میں نے بی آنرس کیا, ایم اے کیا. اور پھر وہ ایک ماحول تھا وہاں پر, ایک چیز ذہن میں آتی تھی کہ آپ کا علم جو ہے, تعلیم ہے, اٹس لائک اے کنویئر بیلٹ, اس پہ چڑھ جائیے اور پھر آگے راستے نکلتے جاتے ہیں. انجینئرنگ, میڈیسن, لا, یہ میجر پروفیشن ہوتے تھے, اور سول سروس میں بھی لوگ آتے تھے. پھر وہ ایک ماحول بن جاتا ہے اور پیئر پریشر وہ آپ کو ادھر لے آیا.
0: اچھا, کرائٹیریا جو تھا سول سروسز کا اس وقت کیا ہوتا تھا لوگوں کا؟
1: کرائٹیریا سے آپ کی کیا مراد ہے؟
0: مطلب کسی نے اگر سول سروسز میں آنا ہے تو اس کے لیے اس کو کیا کرنا ہوتا تھا اس دور میں؟ کیا جو ٹف کمپٹیشن اب ہے, پہلے بھی ایسے ہی کمپٹیشن تھا؟
1: صورتحال تھی کہ آپ کو کمپیٹ کرنا پڑتا تھا, تیاری کرنی پڑتی تھی. اب تو خیر ایک ماحول بہت بدل گیا ہے, اکیڈمیز بن گئی ہیں, اور وہ ایک فارم پہ بہت زور آ گیا. ہمیں یاد ہے کہ ہمیں ایک کتاب ڈھونڈنے کے لیے لائبریری جانا پڑتا تھا.
0: اچھا.
1: اور پھر اس کتاب کا انتظار ہوتا تھا کہ کوئی اور اگر لے کے آئے تو پتہ نہیں ہمیں کب ملا گی. تو اب تو کتاب کیا پوری دنیا آپ کی جیب میں ہے.
0: جی ہاں.
1: موبائل نکالتے ہیں اور چیٹ جی پی
0: جی پی ٹی چیٹ جی پی ٹی ہاں
1: چیٹ جی پی ٹی. اور میں یہ سوچ رہا تھا کہ میرے شہر میں آج سے کوئی 50 سال پہلے جب میں آئی واز اے کڈ اسکول گوئنگ, تو ہمارے جو پینٹر آرٹسٹ ہوتے تھے سیالکوٹ, چونکہ کمرشل شہر ہے, انڈسٹریل سٹی ہے, مینوفیکچرنگ ہوتی ہے, تو وہ اپنے لیٹر پر ڈیزائن کرانے کے لیے آرٹسٹ کے پاس آتے تھے.
0: اچھا.
1: اور آرٹسٹ 3 سے 4 دن لگاتا تھا اس ڈیزائن کو کرنے کے لیے.
0: اوکے.
1: اور 300-400 روپے اس کی فیس ہوتی تھی
0: اس وقت.
1: اس وقت. اچھا. اب وہ جب ڈیجیٹل میڈیا آیا اس نے آرٹسٹ کو فارغ کر دیا. اور چیٹ جی پی جی آئی تو اس نے
0: تو بالکل ہی
1: ڈیجیٹل میڈیا کو فارغ کر دیا. مطلب یو جسٹ فیڈ, اور آپ آدھے ڈاکٹر بن گئے ہیں, آدھے حکیم بن گئے ہیں. تو ایک تبدیلی ہماری زندگی میں آ رہی ہیں جو بہت مشکل ہو رہا ہے. اسی لیے کہتے ہیں جنریشن زی, یعنی ان مینی ویز وی آر لیگنگ فار بہائنڈ. وی آر اولڈ ٹائمرز.
0: دے آر ویری اسمارٹ.
1: دے آر اسمارٹ, اسٹریٹ اسمارٹ,
0: کیونکہ ان کے پاس ایکسیس ہے. ایکسیس ہے کہ وہ
1: ٹیکنالوجی
0: سے وہ فوراً سے چیزوں کو.
1: دے آر ویری الائنڈ ود دی ٹیکنالوجی.
0: اچھا سر, اس میں یہ آپ کیا سمجھتے ہیں کہ اب ٹیکنالوجی سے آپ بہت الائن ہو گئے ہیں اور بہت جلدی پرومپٹلی آپ کو چیزوں کا پتہ چل جاتا ہے, اور وہ چیزیں جو آپ ریسرچ کرتے تھے, پڑھتے تھے, بکس کو ریفرنس کے طور پہ بکس کا کھنگالتے تھے, سب چیزیں کرتے تھے, اسے تھوڑا سا ہمارے برین جو ہے وہ اسکویز نہیں ہوتے جا رہے ہمارے سوچنے سب.
1: نہیں, وہ بالکل آپ کا مائنڈ سیٹ بہت تبدیل ہوتا جا رہا ہے.
0: ٹھیک.
1: وی ڈونٹ ٹیک دس جنریشن ڈزنٹ ٹیک اے ویری فلوسافیکل لارجر ویو. وہ کہتے ہیں کہ بس اس سچویشن سے نکلنا کیسے نکلیں.
0: ٹھیک.
1: آگے کی خیر ہے, سو نا کل کی خبر, وہ دیٹس ویری امپورٹنٹ. تو
0: اس کا کوئی نقصان بھی ہو رہا ہے؟
1: نقصان آئی ایم ناٹ ریلی ایبل ٹو کامنٹ دیٹ, لیکن یہ ہے کہ اس کے فائدے بھی ہیں کہ یو آر کرنٹ ود دی ٹرینڈ, بٹ نقصان یہ ہے کہ اٹ از ایٹ اے لاس آف سو مینی تھنگس. اس کی کاسٹ بھی ہے.
0: اچھا سر, پہلی جو آپ کی ایز اے سول سرونٹ تعیناتی کہاں پہ ہوئی, کیا وہ جذبات تھے, کیا وہ دن تھے, اور کون سا شہر تھا؟
1: ویری انٹرسٹنگ. یہ ملتان کے ضلع میں ایک جگہ ہے, اس کا نام ہے شجاع آباد. آموں کے باغات کی وجہ سے بہت مشہور جگہ ہے, اور یہ شہر ہے. ایک ستوزئی پٹھان نواب تھے شجاع خان, انہوں نے بنایا تھا والڈ سٹی. تو پھر جب 47 کی جب ہوا ایک آبادی کا انخلا اور آبادی کا انفلکس ہوا یہاں پر, تو بہت سے لوگ ہریانہ سے, میوات سے, بیکانیر وغیرہ سے آ کر وہاں آباد ہو گئے. تو بڑا ایک پاپولیشن مکس, بڑا ایک کمبینیشن, ایک ناول قسم کا تھا.
0: اچھا.
1: کہ پنجابی اسپیکنگ بھی تھے, ہریانوی اسپیکنگ بھی تھے, اور سرائیکی اسپیکنگ تو وہاں تھے ہی. تو شجاع آباد بہت چھوٹا سا اسٹیشن تھا, اور مجھے یاد ہے جب میں شجاع آباد ریلوے اسٹیشن پہ اترا تو میں نے کہا یہ شہر, یہ تو جب میں ٹرین پہ کراچی جایا کرتا تھا اپنی والدہ کے ساتھ, تو میں کہتا یار یہ شہر تو بس گزرنے کے لیے بنے ہیں. ٹرین اگر آہستہ ہوئی ہے تو آپ نے بورڈ پڑھ لیا, ڈیٹس آل, شہر ختم ہو گیا. لیکن جب میں اترا, میں نے ایک دن قیام کیا, تو مجھے یوں لگا کہ یہ شہر تو سینٹر آف دا ورلڈ ہے. ان لوگوں کے لیے تو محور ہے, ہر چیز اس کے گرد گھوم رہی ہے. تو ایک اچھا تجربہ تھا اور ایک اچھا وقت گزرا. ایک آپ کی آن گراؤنڈ ٹریننگ ہوتی ہے, مختلف سیلاب بھی دیکھے, وی آئی پی وزٹس ہیں ان سے بھی ایک پالا پڑا, پھر لوکل جو آپ کی ہوتی ہے سیاسی داؤ پیچ وہ سمجھنے کی مدد بھی ملی, پولیٹیکل ڈائنمکس کے گاؤں کی سطح پہ اور ولیج کی سطح پہ اور تحصیل کی سطح پر کیسے ہوتے ہیں. سو اٹ واز اے گڈ گراؤنڈنگ اینڈ اچھی ٹریننگ,
0: ایک لرننگ تھا, اچھا
1: لرننگ
0: اسٹارٹنگ تھا. اور وہاں سے سفر شروع ہوتا ہے, پھر اس کے بعد آپ لاہور تشریف لے آتے ہیں؟
1: نہیں, ادھر میں سب ڈویژنز میں رہا, خانے وال میں, چونیا میں, और प्रमोट हुआ तो डायरेक्टर लोकल गवर्नमेंट था सरकोधा में, फिर वहाँ से डिप्टी कमिश्नर बन गया, जंग चला गया। तो तीन जिले मैंने किए, ओकारा मैंने रेज किया, आई वाज द फर्स्ट फाउंडर डिस्ट्रिक्ट का पहला मैं।
0: अच्छा,
1: तो वहाँ भी
0: ओकारा डिवीजन क्या हुआ?
1: ओकारा डिस्ट्रिक्ट,
0: ठीक।
1: फिर मुल्तान में रहा, मुल्तान वॉज अ वेरी एक इवेंटफुल स्टे 85-86 में। फिर बहावलपुर भी मैंने सर्व किया है, पूरी जो पूरा बहावलपुर डिवीजन है, तो एक अच्छा सफर। फेडरल गवर्नमेंट रहा, पंजाब में रहा, सो
0: और बड़ी वो डिफरेंट एक्सपीरियंस और एक्सपोजर के साथ आप रहे और काफ़ी चीज़ें देखने को भी मिली। अच्छा सर, एक चीज़ कहा जाती है ख़ास तौर पे ब्यूरोक्रेसी के अंदर जी, या कुछ लोग ये तनकीद भी करते हैं कि जी सिविल सर्वेंट्स जो है ना वो मज़ामत कम करते हैं और उन मतलब ज़ाती जो उनकी होती है ना जो मफादात होते हैं उसको तरजीह ज़्यादा देते हैं। व्हाट डू यू थिंक?
1: ये खासी हद तक ठीक भी है, ये कुछ वक्त के साथ ऐसे हुआ है। अब देखें, आप एक सिविल सर्वेंट जो है वो भी एक अपने इकोसिस्टम की पैदावार है और वही पॉलिटिशियंस या सियासी अकाबरीन जिनके बारे में आप कहते हैं कि इनके सामने मज़ाहमत कम होती है, इन्हीं लोगों के सामने मज़ाहमत करने वाले भी थे और मज़ाहमत को बर्दाश्त भी करते थे, सुनते भी थे। और लेकिन इसका तरीका ये होता है कि जी आपने मज़ाहमत का क्या अंदाज अपनाना है। यू शुड नॉट बी ऑफेंसिव। कि देखना, पॉलिटिकल सेंसिटिविटी जो है वो भी बहुत अहम होती है। और जो है ये जो पब्लिक एडमिनिस्ट्रेशन, इसमें एक फरीक आवाम भी हैं, सिविल सर्वेंट भी है और सियासतदान भी है,
0: ठीक।
1: तो ये तीनों जो हैं एक फैक्टर्स या एक वेरिएबल्स, उनको लेकर चलना है,
0: बैलेंस करना
1: पड़ता है। और फिर सिविल सर्वेंट को ये सोचना चाहिए कि इज़ जस्ट नॉट एन इम्प्लीमेंटर,
0: ओके,
1: कि उसने सिर्फ एक वो ठप्पा मशीन नहीं है, ही इज़ ए इंस्टीट्यूशनल मेमोरी, उसने गाइड भी करना है। क्योंकि देखें, पॉलिटिशियन आता है 3 साल के लिए, 2 साल के लिए, उसका टेन्योर ज़्यादा से 5 साल का है, फिर उसको अपना एक रिन्यू कराना पड़ता है, एक इलेक्शन का प्रोसेस से गुजरता है। तो सिविल सर्वेंट जो आया है वो 35 साल का स्पैन है उसके सामने, उसके कैरियर का, तो वो 35 साल में एक बड़ा उसकी एक डोमेन नॉलेज उसको बहुत मिल जाता है। और ये ज़रूरी है कि इसका ना सिर्फ वो अपना इसका देखे, अपने लिए देखे कि किस कदर हेल्पफुल है, बल्कि जो फरीकैन हैं उनके लिए भी कितनी इसमें इसकी हेल्प हो सकती है।
0: इसमें कैरियर ओरिएंटेड भी होना पड़ता है कि अपने कैरियर का भी ख्याल करना है और फिर सब चीज़ें बैलेंस लेके चलनी।
1: कैरियर का ख्याल करना पड़ता है बिल्कुल, लेकिन ये है कि विद इन द पॉलिसी एनवायरनमेंट आपके पास इतनी स्पेस होती है कि आप किसी का भला करना चाहें तो भला ज़रूर।
0: अच्छा,
1: मुझे याद है कि मुल्तान में मेरी तैनाती थी और ये MRD की मूवमेंट शुरू हो गई, तो हमें एक होती हैं एक डिटेंशन करने पड़ती हैं, एक आप स्वीप करते हैं, लोगों को पकड़ लेते हैं, तो हमने भी डिटेंशन की। लेकिन अच्छा, मेरे बारे में एक इम्प्रेशन हायर क्वार्टर्स में चला गया कि इसने जेल में लोगों को बेटर क्लास बहुत दी है।
0: अच्छा,
1: तो मुझसे पूछा गया, मैंने कहा जी बात ये है कि मैंने कोई बंदा छोड़ा तो नहीं, पकड़ा तो सबको है, तो डिटेंशन क्लास अगर मैंने उनको बेटर क्लास दी है तो ये कोई खुदा ना खासा अखलाकी मुजरम नहीं थे, एक सियासी एक आपके साथ उनकी एक डायसेंशन है, तो उसका ये इलाज नहीं है कि जी आप उनको बिल्कुल एक ह्यूमन एलिमेंट हैज टू बी देयर,
0: बिल्कुल ऐसे।
1: और फिर दूसरा मेरी तो यही तलकीन होती है, मैं पढ़ाता भी हूँ यहाँ पर यंगस्टर्स को एकेडमी में, और मैं यही कहता हूँ तलकीन होती है कि जी यू शुड बी फेयर, और इट इज़ बेटर कि इस चीज़ को आप अवॉइड करें बजाय कल को यही आपके लिए चार्जशीट बन जाए।
0: क्योंकि ना कितना मुश्किल होता है दैट टाइम आपको डिसीजन करना, यू हैव टू, तो सर बैलेंस करना चीज़ों को, न्यूट्रल रहना खासतौर पर सिविल सर्वेंट के लिए कितना ज़रूरी है।
1: मैं समझता हूँ कि ये तो एक इट्स अ टेक्स्ट बुक अप्रोच।
0: अच्छा,
1: कि आपको यानी ये चीज़ को भूले नहीं, आप ज़्यादा से ज़्यादा क्या आपका नुकसान होगा, आप पोस्टिंग लूज कर जाएंगे, इससे पढ़कर कोई कुछ नहीं करेगा आपको, आपको पोस्टिंग नहीं मिलेगी या उस मिजाज की पोस्टिंग नहीं मिलेगी जो आप करना चाहते हैं, लेकिन यू विल लीव अ मार्क। और फिर ये है कि जी आपको मतलब कि वक्त जो है हर किस्म का आता है डिपेंडिंग ऑन, लेकिन ये कि आपको स्किल्स जो हैं वो एक उनकी बहुत ज़रूरत होती है कि किन किन स्किल्स को आप बरोए कार लाते हैं। मैं आपको एक दो छोटी छोटी मिसालें दूँ। मेरे एक कमिश्नर थे तो किसी बात पे हमें समझा रहे थे, तो हमारे को मुझसे जो यंगस्टर थे उसी डिवीज़न में वो कोई ज़्यादा एक कार ठीक रहे थे, लेकिन दे वर वेरी हार्ड एंड रैश था उनका, तो समझाते रहे। फिर वो अपनी मिसाल देने लगे कि मैं एक डिस्ट्रिक्ट में था तो मुझे चीफ मिनिस्टर ने फ़ोन किया कि उनके पास कोई MNAs बैठे हुए हैं, कोई सिफारिश की, कहने लगे, मैंने कहा ये नहीं सर हो सकता। तो उन्हें कहने लगे देखो तुम्हारे इस गुफ्तगू की वजह से मेरी आधी कैबिनेट नाराज़ है।
0: अच्छा,
1: वो कमिश्नर साहब का जवाब था, वो जंग थे DC थे, कहने लगे सर आपकी आधी कैबिनेट नाराज़ है, मैं आपकी पूरी कैबिनेट से नाराज़ हूँ। तो उन्होंने कहा मेरे अजीज़ अपने इनकार का अंदाज बदलो। और ये चीफ मिनिस्टर थे, ये भी दानिश्वर थे, हनीफ रामे।
0: अच्छा, हनीफ रामे साहब
1: पढ़े लिखे थे,
0: पढ़े लिखे आदमी थे।
1: उन्होंने कहा इनकार का अंदाज बदलो।
0: क्या बात है,
1: तो अंदाज जो है ये एक बहुत जरूरी होता है,
0: बहुत अंदाजे में यहाँ बदल देता है बात को। अच्छा सर, ये एक डिफरेंस होता है चूँकि आपकी ज़िंदगी में बहुत से ऐसे चैलेंजेस आए होंगे, क्योंकि इंटेलेक्ट का बड़ा फ़र्क होता है जिन लोग इन्वायरमेंट में आप काम कर रहे होते हैं। आपकी ज़िंदगी में सबसे बड़ा चैलेंज कोई ऐसा आया कि जिसने, अगर डिफरेंस ऑफ इंटेलेक्चुअल भी होता है, एजुकेशन का भी फ़र्क होता है, जिन इन्वायरमेंट जिन लोगों के साथ काम कर रहे होते हैं उन लोगों का एक्सपोजर बड़ा डिफरेंट होता है आप लोगों के साथ।
1: देखिए फरहान, आपकी यू सी बेसिक जो पब्लिक सर्वेंट होता है उसकी ट्रेनिंग का खासा होता है कि ही कुड रिलेट एट एवरी लेवल। यानी उसमें ये देखें, अगर वो गांव में जाता है, मुझे याद है मैं बहावलपुर में था तो मैं इसे चला जाता था चोलिस्तान में।
0: अच्छा,
1: रात गए और वो चारपाई जो मंजा कहते हैं
0: जी जी जी,
1: उस पर गाँव तक किया, मैंने कहा मैं इधर लेट जाऊँगा, बैठक अप लगा रहा हूँ और अननोटिस्ड।
0: अच्छा,
1: इसलिए कि मैंने नोटिस दिया तो सारा पिंड इकट्ठा हो जाएगा। एंड फिर कह साईं टुकर शुकर खासो, मैं कह जय शाह पकी गिनाओ, भाई जो तुमने पकाया मुझे भी खिला दो। यू कंफर्टेबल लेवल एंड यू कुड रिलेट विद देम, उस लेवल पे भी। और फिर वहीं पे आप देखते हैं कि आपके फॉरेन डिप्लोमेट्स भी आ रहे हैं, उनसे भी मुलाकात हो रही है, उनसे भी बातें होती हैं। जो सिर्फ हर लेयर पे आप ऑपरेट कर सकें, ये खूबी होती है। जैसे आज आप प्रोग्राम कर रहे हैं और मैं समझता हूँ कि आपके इन प्रोग्राम्स में हर कैटेगरी के लोग और हर प्रोफेशन के
0: जी जी
1: और स्काई इज द लिमिट। और मुझे यहाँ से एक ऐसे ही बात याद आ गई एक, लेकिन इट मैटर्स अ लॉट। मुझे याद है कि मैं बहावलपुर में था तो एक खातून थी, वो ब्रिटिश पाकिस्तानी थी या पाकिस्तानी ब्रिटिश थी, और BBC से आई थी और वो बताने लगी कि वो जो ट्रक आर्ट है उस पर डॉक्यूमेंट्री बना रही है।
0: अच्छा,
1: ट्रक के पीछे नहीं होती
0: जी जी जी जी जी जी।
1: तो बहारपुर में वो हैविंग कप ऑफ टी मेरे उसमें ऑफिस में बैठी हुई थी, तो मुझे उन्होंने सवाल किया कि जी आप सिविल सर्वेंट हैं, ब्यूरोक्रेट हैं, आप अपने बच्चों को क्या बनाना चाहते हैं। मेरा जवाब था, मैंने कहा जी मेरी तरफ से वो बेशक मूंछी बन जाए बट दे शुड बी ऑन द टॉप।
0: क्या बात है जी।
1: यानी उसने फिर उस वक्त अपना कैमरा निकाल लिया, कहते मैंने आपका इंटरव्यू करना है। मैंने कहा मैंने यार मेरे मुंह से बात निकल गई, मेरा पीछा छोड़ो। एंड शी हैड एक, उसने एक छोटा सा ना एक क्लिप जो है रिकॉर्ड किया।
0: यानी परफेक्ट होना चाहिए जो काम करें,
1: जो करें आप
0: अच्छा करें।
1: यू शुड बी, यू सी, एक स्किल जो है ना उसका कोई जवाब नहीं।
0: That's true.
1: अभी मैं हाल ही में मेरा हफ्ता हुआ, मैं यूएसए से वापस आया हूँ, मेरी वहाँ बेटी होती है, तो मैं देख रहा था कि जी उनका अगर फ्रिज ख़राब हुआ है तो जो मैकेनिक आ रहा है वो पूरी एक वैन लेके आ रहा है, उसमें प्लम्बिंग का काम भी है, वेल्डिंग का काम भी है, इलेक्ट्रिशियन का काम भी है, एंड इज चार्जिंग वेरी हेफ्टी फीस।
0: अच्छा,
1: $500 तो मामूली सी बात है। एंड मीनिंग बेयर बाय के जो आपके स्किल ओरिएंटेशन है दैट अर्न्स यू मोर देन द वाइट कॉलर जॉब। और हमारे यहाँ भी मैं समझता हूँ कि इस चीज़ पे बहुत एम्फेसिस की ज़रूरत है कि लोगों को एक स्किल ओरिएंटेड है ना वर्क कल्चर में उसमें हम लेकर आए। क्यों नहीं लेकर आते? सियालकोट है जैसे फॉर इंस्टेंस, स्पोर्ट्स है, सर्जिकल है, लेदर गारमेंट्स हैं, तो आप इनमें एक सर्टिफिकेशन दें, एसोसिएट डिग्री दें इनको, यू सी, एंड दे शुड बी इन द मार्केट। और फिर इसको अलाइन करें जिस तरह एक वर्ल्ड मार्केट के साथ सप्लाई चेन होती है दुनिया के साथ, उसके साथ रिलेट किया जाए।
0: और हमारे पास स्किल्स भी हैं, कैपेसिटी भी है।
1: हमारे देखे ना, अब मैंने जैसे कहा शुरू में आपने बात की, मैंने सियालकोट की बात से की थी कि पॉपुलेशन प्रेशर और मेरी नज़र में सबसे बड़ा मसला इस वक्त है। और ये ऐसा मसला है कि ये आपके रिसोर्सेज को बेतहाशा खा रहा है, लेकिन इसकी प्रायोरिटी देखें हमारी कौमी ज़िंदगी में, मुझे नहीं याद किसी पॉलिटिकल पार्टी या सियासतदान ने किसी प्लेटफॉर्म से इस मसले को उस तरह
0: which is very important.
1: इवन आप जुमे के मस्जिद में जाते हैं, नमाज पढ़ते हैं, किसी खुतबे में आपने किसी आवाम कराम को इस पे बात करते हुए देखा हो, लेकिन बांग्लादेश में देखें कितनी चेंज आ गई, वो भी मुस्लिम कंट्री है। आज वो कहाँ खड़े हैं, हम कहाँ खड़े हैं, कि एक इशू को उन्होंने समझा, उसे काबू किया और फिर एक अपने एक सेंस ऑफ
0: और उस पर काम भी किया।
1: जी हाँ,
0: किया। अच्छा सर, एक सवाल मैं आपसे करूँगा, फिर उसके बाद हमें एक कमर्शियल ब्रेक की जानिब जाना है। आपकी नज़र में गुड गवर्नेंस और बैड गवर्नेंस में बुनियादी फ़र्क क्या है?
1: गुड गवर्नेंस, बैड गवर्नेंस, देखिए गुड गवर्नेंस की मिसाल तो यही है बैड गवर्नेंस की, कि मैं घर से निकलता हूँ एंड माय व्हीकल, मेरी कार, इट स्ट्राइक्स अ पॉट होल, दैट्स बैड गवर्नेंस। यहाँ जी के हमारे यहाँ डिफेंस में एक ख़ास पॉइंट पे मोबाइल स्नैचिंग की बहुत वारदातें होती हैं, तो जब ट्रेस किया, वजह किया जी, वो यहाँ पर जो स्ट्रीट लाइट की बत्ती है
0: वो नहीं है,
1: वो नहीं है। सो द पॉइंट इज के आपकी फिजिकल प्रेजेंस ऑफ द एनफोर्सर एंड गुड एनफोर्समेंट, ये बहुत ज़रूरी है। लेकिन एनफोर्समेंट करते वक्त भी आपको देखना होगा कि वो एनफोर्समेंट आपके फर्क का, उसकी जो इकोसिस्टम के साथ कोई मुताबिकत रखता है या नहीं, तो ये बहुत ज़रूरी,
0: विच इज़ वेरी इंपॉर्टेंट। एक कमर्शियल ब्रेक है जी, उसके बाद हम दोबारा लौट के आएंगे, गुफ्तगू का सिलसिला यहाँ से शुरू करेंगे। तारिक महमूद साहब हमारे आज के मेहमान हैं, मेहमान हमारे में, और इनसे गुफ्तगू का सिलसिला जारी है। हम बढ़ेंगे इस कमर्शियल ब्रेक के जाने, फिर लौट के आएंगे। हमारे साथ ही सुनते रहिए FM 101, मुझे कहते हैं फरहान खान।
2: تمام سننے اور دیکھنے والوں کی خدمت میں توثیق حیدر کا آداب. پروگرامز کا سلسلہ ہے پیدا کرو نئی سوچ, اور اس سلسلے میں ہوا کے دوش آپ سے میری ملاقات ہوتی ہے, اور ہم ایک بہت ہی اہم اور دلچسپ موضوع پہ بات کرتے ہیں کہ جس پر کھڑی ہے ہماری آنے والے وقت کی, آنے والے سالوں کی, دہائیوں کی سوچ, تاکہ ہم اس پیارے دیش پاکستان کو, اپنے پیارے صوبے پنجاب کو جلد از جلد تیزی سے ترقی کی راہوں پر گامزن کر سکیں. اس حوالے سے اس پروگرام میں ہر دفعہ ایک نئے مہمان سے ملاقات ہوتی ہے. آج کی جو ہماری مہمان ہیں وہ کنٹری ڈائریکٹر ہیں جوبیگو پاکستان کی. جوبیگو ایک بین الاقوامی ادارہ ہے جو کہ ماں بچے کی صحت کے حوالے سے, پاپولیشن کے جو ایشوز ہیں, اور پیدائش میں وقفہ جو ہے وہ کتنا ضروری ہے, ان سارے موضوعات پہ پوری دنیا میں کام کرتا ہے اور بہت ہی عمدہ کام کرتا ہے. پاکستان میں بھی مختلف صوبوں میں, خاص طور پہ صوبہ پنجاب میں, حکومت پنجاب کے ساتھ مل کر بہت ہی اہم موضوعات پر کام کر رہا ہے. ڈاکٹر آمنہ خان ہمارے ساتھ موجود ہیں جو کہ کنٹری ڈائریکٹر ہیں جوبیگو پاکستان کی. ڈاکٹر صاحبہ بہت شکریہ آپ نے وقت نکالا ہماری اس گفتگو کے لیے.
3: السلام علیکم توثیق. بہت شکریہ آپ کا کہ آپ نے بلایا اور اس اہم موضوع کے لیے مدعو کیا, جس پہ میرے خیال میں آج کل بہت زیادہ ایمفیسس ہے اور ضرورت بھی ہے اس ملک کو.
2: جی بالکل. اچھا ڈاکٹر صاحبہ, آپ کا کیونکہ اسی موضوع کے حوالے سے بہت وسیع تجربہ ہے, میں ایک ڈفرنٹ رخ سے آج آپ سے بات کرنا چاہوں گا. عموماً ہم جب بات کرتے ہیں پیدائش میں وقفے کی, یا مارے حمل طریقوں کی, یا ہم یہ بتاتے ہیں کہ پیدائش میں وقفے سے ماں کی, آنے والے بچے کی صحت اور پچھلے بچے کی صحت کتنی اہم ہے, اس پہ فرق پڑتا ہے, وہاں ہم اکثر بھول جاتے ہیں کہ اس کا پورے ملک, پورے صوبے کی اقتصادیات پہ بھی بڑا فرق پڑتا ہے, اس گھرانے کی اکنامکس پہ بھی بڑا فرق پڑتا ہے. جب ایک ماں جو ہے اس کے اگلے بچے کی پیدائش میں وقفہ ہوگا, تو شاید وہ اپنی اگر تعلیم حاصل کر رہی ہے کسی بھی سٹیج پہ, تو تعلیم مکمل کر سکے گی, نوکری کر سکے گی. ان چیزوں کو اکنامکس کے ساتھ جو جوڑا جاتا ہے وہ کتنا اہم ہے, اور اس کا واقعی کیا فائدہ ہوتا ہے؟
3: کوثیق تھینک یو سو مچ, یہ بہت ہی امپورٹنٹ, بہت ہی اہم بات ہے جو آپ نے کی. اور جب آپ ایک ماں عورت اپنے ایک بچے سے دوسرے بچے کے درمیان وقفے کی بات کرتی ہے, تو دو طریقے سے اس کو, ملک کو بھی, اس کے خاندان کو بھی, اور اس کو خود کو بھی فائدہ ہوتا ہے. سب سے پہلے دیکھ لیتے ہیں اس کی صحت کی طرف, اور پھر ہم اس کی بات کر لیتے ہیں اکنامک سائٹ کے اوپر. اگر ایک عورت ایک بچے سے دوسرے بچے کے درمیان وقفہ رکھتی ہے, تو میں اس کو چھوٹی سی ایک مثال دیتی ہوں جو صحت کے حساب سے ہوگی, کہ جیسے ایک دن ہے جس میں ہم مسلسل کام کرتے ہیں, اور پھر ایک رات آتی ہے جس میں ہمیں آرام کرنا ہوتا ہے. آرام کیوں کرنا ہوتا ہے؟ کہ جو بھی دن کی ہم نے مشقت کی ہے, وہ رات کے وقت ہم جب سوتے ہیں تو ذہنی طور پہ بھی اور جسمانی طور پہ بھی ہم اس کو اپنے آپ کو ری بلڈ کرتے ہیں, ریجوینیٹ کرتے ہیں, اور اگلے دن کے لیے تیار ہو جاتے ہیں. اسی طرح جب ایک ماں جس کے اندر ایک بچہ جنم لے رہا ہوتا ہے, تو وہ ساری کی ساری خوراک اپنی ماں سے حاصل کر رہا ہوتا ہے, چاہے وہ آئرن ہے, کیلشیم ہے, وائٹمن ڈی, فولک ایسڈ, جو بھی آپ نام لے لیں, وہ خون, ہیموگلوبن, سارا کچھ وہ اپنی ماں سے لے رہا ہوتا ہے. اگر ماں میں بچے کو دینے کے لیے ہوتی ہے, تو اس کے اندر خود میں بھی کمی شروع ہو جاتی ہے. جب وہ ایک بچے کو پیدا کرتی ہے, اس کے بعد وہ اس کی بریسٹ فیڈنگ کرتی ہے, تو کمی مزید ہو جاتی ہے. اب آپ یہ سوچیں کہ دن کی مشقت ہے, اب اس کو ایک وقت چاہیے جس میں وہ آرام کر سکے, ایک وقفہ چاہیے جس میں وہ اپنی صحت کو دوبارہ سے ری بلڈ, ریجوینیٹ کر سکے, تاکہ وہ ایک اگلے بچے کو جنم دے سکے اور جو پیدا کر سکے, اور وہ جو بچہ پیدا ہے, چاہے وہ پہلا ہے یا دوسرا ہے, وہ صحت مند ہو, اور اس کو ایک ماں بھی صحت مند ملے. کیونکہ بچوں کی جب نشو و نما کی بھی بات آتی ہے اپنی ذات کے بعد, وہ یہ ہے کہ وہ صرف فزیکلی ہی نہیں ڈیولپ ہوتے, وہ مینٹلی بھی ان کو ڈیولپ ہونا ہوتا ہے. تو ایک صحت مند ماں اس کو جب وقت دیتی ہے, تو وہ اس کی مینٹل گروتھ بھی بہت اچھی ہوتی ہے. یہ تو بات تھی صحت کے حوالے سے. اگر ماں میں کمی ہوگی, تو اگلا بچہ وقت سے پہلے, وزن میں کم, اس طرح کے مسائل کے ساتھ بھی پیدا ہو سکتا ہے. اب بات کرتے ہیں اکنامکس کے متعلق. اگر ایک عورت بچی, ایک عورت, ایک ماں, ایک بیوی سوچتی ہے کہ اب مجھے اپنی تعلیم مکمل کرنی ہے, میں نے خاندان میں شادی کی, مجھے تعلیم مکمل کرنی ہے, اور اس کے لیے وہ وقفہ کرتی ہے, تو نہ صرف, اگر آپ سوچیں اس وقفے میں 3 سال کا یا جو بھی, اس میں 2-3 بچے اگر وہ پیدا کرتی ہے, تو اس کے پاس تعلیم حاصل کرنے کا کوئی ٹائم نہیں ہوگا. वक्फा से उसके पास टाइम होता है, अपने लिए तो होता ही होता है, एजुकेशन या अपने कैरियर को बिल्ड करने के लिए भी उसको वक्त मिल जाता है। और आजकल जितनी सिचुएशन है तौसीफ, उसके हिसाब से एक के पास इतने वसाइल नहीं होते कि वो पूरा खानदान को
2: जी
3: संभाल सके। अब ये बन जाती है इकोनॉमिक एजेंसी, आप उसे दे रहे हैं, एम्पावर कर रहे हैं। वो कैरियर, जब अपना एजुकेशन के बाद कैरियर अपना स्टार्ट करती है, तो एक घर में वसाइल बेहतर होने शुरू हो जाते हैं। अब ना सिर्फ वो अपने किसी जरूरत के लिए भी पैसा खर्च कर सकती है, बल्कि कंट्रीब्यूट भी कर सकती है अपने घर के अंदर, अपने आने वाले बच्चे के लिए जो पैदा हुआ है उसकी सेहत पे लगा सकती है। और हो सकता है कि वो बच्चे की तालीम में भी इस्तेमाल कर सके, अपनी कोई आगे तालीम, उसने फर्दर मास्टर्स करना है, कोई भी चीज करनी है, तो उसके लिए भी इकोनॉमिकली बेहतर हो
2: और
3: सकेगा।
2: इसको अगर इस अंदाज में देखें कि तो ये जो घर का जो मर्द है उसके लिए भी
3: जी
2: कितना फायदेमंद चीज है। हम अमूमन सोचते हैं कि ये माँ बच्चे की सेहत या फैमिली प्लानिंग जी जनानिया का मसला है, तो औरतों का मसला है वही। आई आई थिंक ये वो साइकिल के दो पहिए दोनों जो हैं वो बड़े मजबूत होंगे इससे।
3: बिल्कुल सही बात है। देखिए तौसीफ, जब आप क्वालिटी ऑफ लाइफ की बात करते हैं ना, एक अच्छे म्यारे जिंदगी की बात करते हैं, तो वो पूरे खानदान की होती है। उसमें से किसी एक की भी सेहत खराब होगी, किसी एक को भी अपने कुवत से ज्यादा काम करना पड़ेगा, तो उसकी सेहत खराब होगी। और वो जब सेहत खराब होगी तो वो वर्क फोर्स है, वो इकोनॉमिकली कंट्री में कंट्रीब्यूट नहीं कर सकेगा। ठीक है, चाहे वो मर्द हो चाहे औरत हो। किस
2: जी
3: मर्द को नहीं चाहिए होगा कि जब वो आए घर आए तो उसको एक खुशहाल हंसती हुई बीवी, हंसते मुस्कुराते बच्चे मिले, और उसके ऊपर भी प्रेशर ना हो कि अब मैंने एक नौकरी कर रहा हूं तो क्या मैं दूसरी करूं ताकि मैं अपने खानदान को पाल सकूं, उन्हें अच्छी म्यारे जिंदगी दे सकूं। सो ये सेहत का मामला सिर्फ औरत या बच्चे का नहीं है, ये उस मर्द का बल्कि पूरे खानदान का भी है।
2: अच्छा डॉक्टर साहब, आप बहुत एक्टिवली काम कर रही हैं पंजाब फैमिली प्लानिंग प्रोग्राम के साथ। ये बताइए कि वो एक वक्त था कि हम भी जब छोटे होते थे तो पीटीवी पे और रेडियो पे हम वो कहते जी कम बच्चे खुशहाल घराना, बच्चे दो ही अच्छे। अब मैं देख रहा हूँ कि पंजाब फैमिली प्लानिंग प्रोग्राम जो है वो भी बहुत ज्यादा एम्फेसिस इन मौजूदात पे भी दे रहा है, पूरे घराने की होलिस्टिक वेलबींग के ऊपर। तो ये बताइए कि ये इकोनॉमिक साइड के ऊपर या इकोनॉमिक एम्पावरमेंट के ऊपर और इसको लिंक करना वक्फे से या बच्चों की पैदाइश में वक्फे से, इसको आप कैसे देखती हैं और पंजाब फैमिली प्लानिंग प्रोग्राम जो है वो आप लोगों के साथ मिलके किन किन एरियाज पे काम कर रहा है?
3: अच्छा, इसके ना दो दो पहलू अगर आप देखें। सबसे पहले तो हम ये समझ लें कि लोग ये समझते हैं कि जब हम फैमिली प्लानिंग की बात कर रहे हैं ना, तो वो कोई तरीके की बात या अद्वियात की बात कर रहे हैं। फैमिली प्लानिंग को समझना बहुत जरूरी है तौसी, कि मेरे वसाइल इतने हैं, मैंने कितने बच्चे पैदा करने हैं, मैं अपने बच्चों का क्या तालीम देना चाहता हूँ, क्या मुस्तकबिल देना चाहता हूँ, कैसी खुराक देना चाहता हूँ, कैसा घर देना चाहता हूँ। अब ये मेरे पास इतने वसाइल हैं, इसमें मैंने कितने मेरे बच्चे होने चाहिए जिनको मैं ये म्यारे जिंदगी दे सकूँ, और फिर उसके अंदर वक्फे की बात आ जाती है। अब जब आप एक औरत भी कमाना शुरू हो जाए, एक मर्द भी कमाना शुरू हो जाए, तो वसाइल बढ़ने शुरू हो जाते हैं। मुश्किल वक्त के लिए आप पैसे भी बचा सकते हैं, और अच्छे वक्त में भी, जैसे कोई अच्छे इवेंट्स आ जाए उसमें भी वो कंट्रीब्यूट कर सकती है। लेकिन एक अगर आप कंट्री के एलिमेंट से भी देखें, तो जब एक औरत या एक बच्ची कमाने लगती है, इकोनॉमिकली वो साउंड होना शुरू हो जाती है, वो टैक्स पेयर भी बन जाती है। ठीक है, वो अपनी कंट्री को कुछ दे भी रही होती है, सिर्फ अपने घर को ही नहीं दे रही, उसको ही नहीं सिर्फ उसके वसाइल बढ़ा रही, बल्कि अपने कंट्री को भी रिटर्न दे रही है। एक कंट्री की भी ग्रोथ उसमें शुरू हो जाती है। एट द सेम, उस वक्फा रखने में आपकी सेहत ठीक होगी, लेकिन वो वक्फा कैसे रखा जाता है वो सबसे ज्यादा जरूरी है। उसके लिए आपको आगाही होनी चाहिए कि वो ऐसे ट्रेंड हेल्थ केयर प्रोवाइडर जिनको तालीम दी गई हुई है, डॉक्टरों को, वो कहाँ मौजूद है जो आपके हिसाब किताब से आपको आपके सवालों के जवाब दे सकेंगे। वो ट्रेंड होंगी, वो टेक्निकली सिर्फ ट्रेंड नहीं होगी, बल्कि वो आपको मशावरत दे सकेंगी कि आपके लिए सबसे बेहतरीन फैमिली प्लानिंग का तरीका कौन सा है। सो आपको ये जरूर जानना चाहिए, उनके पास जाना चाहिए, उनसे अपनी जितनी भी इंफॉर्मेशन ले सकती हैं आप लें, और उसके बाद वो मेथड आप अडॉप्ट करें। ठीक है, इसमें किसी की सेहत खराब नहीं होगी। डॉक्टर्स जो ट्रेंड होते हैं वो बहुत अच्छी काउंसलिंग देते हैं। वो आपको ये भी बताएंगे कि इस कॉन्ट्रासेप्टिव या इस तरीके के इसके फवायद क्या है और इसके साइड इफेक्ट जो कि बहुत कम लोगों में होते हैं वो कौन कौन से हैं और उनके साथ आप किस तरह आप उनको किस तरह साइड इफेक्ट्स के साथ किस तरह कोप कर सकते हैं, किस तरह मैनेज किया जा सकता है, क्योंकि साइड इफेक्ट्स कोई खतरनाक चीज नहीं होती। जैसे कि वो हो सकता है कि इसको खाने से आपके सर में दर्द हो तो आप सोने से पहले ले लें, आपके सर की दर्द सोने के दौरान खत्म हो जाएगी। तो ये छोटी छोटी ऐसी बातें हैं। देखिए बहुत सारे ना खदशात हैं, गलत फहमियां अफवाहें फैलाई हुई होती हैं, तो उसको अगर आपने रिमूव करना है, आपने उनके मतलब सवाल करना है, तो आप एक जो कि पंजाब हुकूमत ने हर जगह किए हुए ट्रेंड हेल्थ केयर प्रोवाइडर्स, आप उनके पास जाएं और पूरी उनसे मशावरत करके आपकी सेहत के हिसाब से, आपके वसाइल के हिसाब से जो भी बेहतरीन तरीका लगे आप उसको प्लीज अख्तियार करें। अपने बच्चे का, अपने खानदान का, अपने शौहर की सेहत के लिए जरूरी है, इसको जरूर अख्तियार करें।
2: डॉक्टर आमना खान, थैंक यू सो मच, बहुत बहुत शुक्रिया, आपने बड़े खूबसूरत और आम जबान में इतनी अहम मौजू पे हमारे साथ आज बात की, थैंक यू वेरी मच। आप सबका बहुत बहुत शुक्रिया साथियों कि आप जहां भी हमारी आवाज सुन रहे हैं, डॉक्टर आमना ने जो बातें की इनको अगर आप सुन रही हैं तो अपने शौहर से, अपने हस्बैंड से जरूर डिस्कस करें। अगर आप अपनी वालदा से मशवरा करना चाहें, जो बुजुर्ग खवातीन सुन रही हैं उनसे मैं कहूंगा कि ये बातें अपनी बहू से, बेटियों से जरूर शेयर करें ताकि उनके मालूमात में भी इजाफा हो सके। खुश रहिए, अपना बहुत सा ख्याल रखिएगा, फिर मिलेंगे अपने दोस्त, अपने मेजबान, अपने भाई तौसीक हैदर को। दीजिए इजाजत, अल्लाह निगहबान। सुन रही है उनसे मैं कहूंगा कि ये बातें अपनी बहू से, बेटियों से जरूर शेयर करें ताकि उनके मालूमात में भी इजाफा हो सके। खुश रहिए, अपना बहुत सा ख्याल रखिएगा, फिर मिलेंगे अपने दोस्त, अपने मेज

0: ये लोग जिन्होंने शोएब की तकजीब की थी ऐसे बर्बाद हुए थे कि गोया वो उनमें कभी आबाद ही नहीं हुए थे। गरज जिन्होंने शोएब को झुटलाया वो खसारे में पड़ गए।
1: फतवल्ला अनहुम वकाल या कौम लकद अबलौतुकुम रिसालात रब्बी वनसहतु लकुम فَكَيْفَ آسَى عَلَى قَوْمٍ كَافِرِينَ।
0: تو شعیب ان میں سے نکل آئے اور کہا کہ بھائیو میں نے تم کو اپنے پروردگار کے پیغام پہنچا دیے ہیں اور تمہاری خیر خواہی کی تھی تو میں کافروں پر عذاب نازل ہونے سے رنج و غم کیوں کروں۔